0: हाँ बिल्कुल, इनकी प्रोडक्शन को सब वधेने पे, लेकिन क्योंकि चूंकि एक दुकानदार नहीं होता, बहुत सारे होने दसनों कर दें कि भाई कुछ दुकानदार होने जरे आदन कि साको महीने दे इकट्ठा दे रहे हो, तो अस आदन नहीं भाई हफ्ते बाद वाला की चाह गिने सा। क्योंकि प्रोडक्शन
1: एक एक दर्जन ठीक है, क्योंकि एक एक दर्जन और कुल गुजारा तीन महीना टावन, क्योंकि तू साथ है ना ये मशीन ले रहा था वो था कंपार जो बंजरी कमी से आने में तो उनके वक्त ही लगता है, तो हम मशीन जो है जिनके हाथ दिए।
0: हाँ और हैंडक्राफ्ट बिल्कुल हैंडमेड सोप इन सही, कोई मशीनरी इन इस्तेमाल को नहीं, के साबन नहीं, जितने भी के संदे सोप इन सारे हैंडमेड हैं, ठीक है, सारे दे सारे हैंडमेड सोप इन। तो उन्हें तुसा जाफरानी सोप बसा दें कि भाई विदाउट क्रीम
1: तो नहीं है, लेकिन जाफरान बड़ा महंगा है और 50,000 से तोला दसन का है, तो महंगा भी है, तो इसे आदमी जाफरान की कहीं भी नहीं, जाफरान का सोप की ये मेरा 50,000 का तोला मिल जाता है, वो शहर का कितनी जबरदस्त हाई स्टैंडर्ड दियो,
0: हाई स्टैंडर्ड बिल्कुल ठीक है, बहुत मेहरबानी से, शुक्रिया नवाज जी
1: सर, जिस तरीके से सुनने वाले भी टाक वाले खासकर मास्टर के नाम से
0: ठीक है जी, बहुत मेहरबानी जनाब, शुक्रिया नवाज सर हमारे साथ मौजूद थे। केज से हमारे हैं जनाब शबराव साहब, और ये प्रोडक्ट यकीन कीजिए इतनी ही अमेजिंग है, इसको इस्तेमाल करने की देर है और आपको ये प्रोडक्ट बताएगी कि भाई इस क्या मैजिक है इस प्रोडक्ट के अंदर, ठीक है जनाब। अच्छा मैं एक चीज देख रहा था मार्केट में, कॉपी करने वाले भी बहुत सारे आ जाते हैं, तो हमने हमारा भी राइस का साबुन भी है चावल वाला शहद के साथ, तो जो ओरिजिनल, मैं आज आपको मिसाल बताने लगा हूं, जो ओरिजिनल राइस वाला साबुन होगा ना उसकी शक्ल चावल की तरह होगी, चावल का जो रंग होता है राइस का, चावल के दाने का जो रंग होता है ना किस तरह होता है, ना फुल ट्रांसपेरेंट होता है ना बहुत ज्यादा वाइट होता है, ठीक है, तो उसी तरीके का होगा बिल्कुल, हमारा जो साबुन है ना राइस का वो बिल्कुल उसी तरीके से आप देखेंगे आपको पता चल जाएगा। कॉलर है हमारे साथ जी, अस्सलाम वालेकुम। जी वालेकुम अस्सलाम,
2: क्या हाल है
0: जी? जी हमारे साथ सुहाना आप भी आ चुकी हैं, सुहाना आप भी कैसी हैं, आप ठीक हैं?
2: शुक्र है बस ठीक हूं।
0: आज मौसम अच्छा है तो आप जल्दी उठ गई हैं जी?
2: जी
0: चलो अच्छी बात है। सुहाना आप भी आज हम बात कर रहे हैं, आपका फेवरेट तो मिल्की सोप है ना केसन का, लेकिन हम बात कर रहे हैं कि भाई जाफरानी की सेल हमारी बहुत ज्यादा बढ़ गई है अल्हम्दुलिल्लाह, और हम ये कहते हैं कि ये तो मिल्की से भी निकल रहा है
2: जी, आपने गिफ्ट दिया था ना?
0: हाँ बिल्कुल आपको दिया था, कैसा दे रहा?
2: मेरी बेटी की सेंसिटिव स्किन थी ना, तो उसे जाके मैंने कही यूज करो,
0: ठीक है,
2: उसे काफी फर्क आया था।
0: अच्छा काफी फर्क, एक साबुन इस्तेमाल करने से काफी फर्क आया था जाफरानी सोप की मैं बात कर रहा हूँ, रैशेज हो जाते थे, तो उसमें रैशेज इरिटेशन में इसका हल्दी का और संदल का बहुत बड़ा किरदार होता है, ये मैं कह रहा हूँ कि जिसको सुर्खी माइल चेहरा हो जाए क्रीम लगाने के बाद, चेहरा बहुत ज्यादा एक्सफोलिएट हो जाए, चेहरे की लाली खत्म कर सकता है ये
2: बिल्कुल,
0: हाँ ये बिल्कुल, अगर चेहरा आपका रेड हो जाता है किसी भी क्रीम से तो आप इसी सोप को इस्तेमाल करेंगे तो आपका चेहरा बिल्कुल भी सेट हो जाएगा, लेकिन
2: आप बताना भूल रही हूँ, आप जो काले ले रहे हैं उसमें आवाज बिल्कुल ड्रॉप हो रही है।
0: अच्छा ड्रॉप हो रही है बात,
2: जैसे कान ड्रॉप होती है आवाज चली जाती है।
0: अच्छा वो नेट का इशू होता है, नेट के सिग्नल जब चले जाते हैं तो कुछ देर के लिए रुक जाती है आवाज ना, ठीक है
2: जी बिल्कुल रुक जाती है, दो तीन बातें हो जाती है इसके।
0: अच्छा चलो ठीक है, अब बस कंटिन्यू किया हुआ है, आज हम करने वाले नहीं थे, मैंने कहा चलो कर लेते हैं, बहुत शुक्रिया आपका सुहाना भी
2: की?
0: मैंने कहा बहुत शुक्रिया आपका, आपकी आवाज की आपकी तरफ भी सिग्नल का कुछ इशू है आज लग रहा है,
2: मेहरबानी,
0: ओके जी थैंक यू सो वेरी मच जी। सुहाना आप ही हमारे साथ ग्लोबल एफएम 91 से मौजूद थी, आप लोगों के मैसेजेस भी हमारे साथ मौजूद हैं और उनको भी प्रोग्राम का साथ साथ में हिस्सा बनाते हैं। दुरे अदन मौजूद हैं, दुरे अदन से मुझे याद आया, दुर्योधन ने मेरे छोटे बच्चे के लिए कपड़े बनाकर भेजे थे कशीते वाले, बहुत ही प्यारे बहुत ही नफीस काम है इनका माशाल्लाह, और बहुत प्यारे सूट बने हुए थे, वो पिछले साल इन्होंने भेजे थे, मेरे ख्याल में इनको साइज का नहीं था पता, तो इन्होंने बड़े बना दिए, फिर कल इन्होंने पूछा, तो कल मैंने जब पता किया तो पता चला कि अभी भी बड़े हैं वो जी अभी भी उस आराम को नहीं आ रहे वो वाले कपड़े, तो वेट करेंगे 6 महीने और अच्छा लगने वाला है। एंड उस्ताद जी, सवाल का जवाब सोचा आपने, मैं तो भूल गया था कि आपने कोई मुझसे सवाल भी किया था। कल दीना कल पूरा दिन मिला आपको, आप यकीन करो कि उस शो के बाद मैंने 1 मिनट के लिए भी नहीं सोचा कि आपने मुझसे कोई सवाल किया था, और आज आपका शिद्दत से इंतजार था, क्योंकि आज मैं बहुत खुश हूँ और ये खुशी आपसे शेयर करना चाहती थी। मेरी कारिया की सनत आ गई है अल्लाह की रहमत से, माशाल्लाह जी। हमारी बहुत रेगुलर यूजर लिसनर दुरे अदन जो है वो कारिया बन गई है माशाल्लाह, और बहुत बहुत मुबारक हो दुरे अदन को माशाल्लाह। वो नाथ खान तो है, अब वो कारिया भी बन चुकी है। एक कॉलर है हमारे साथ जी, अस्सलाम वालेकुम।
3: वालेकुम सलाम जी, क्यों आ रहे
0: जी? अल्हम्दुलिल्लाह ठीक ठाक जी। कौन है सारे नाल से?
3: सादिक अली।
0: सादिक, सादिक भाई क्या हाल है सादिक भाई? अच्छे भी तुसा, ठीक ठाक? मौसम तुहारे पास भी है बारिश वाली का?
3: जी बारह
0: थोड़ी थोड़ी। अच्छा माशाल्लाह, एक जी प्रोग्राम में देखो कितना सारा जबरदस्त प्रोग्राम है कि जल्ले प्रोग्राम जो... जी सादिक भाई, हेलो। अच्छा जी, आवाज इनकी बहुत ज्यादा कट रही है, नेटवर्क का भी इशू हो सकता है। तो बात कर रहे थे हम दुरे अदन की, और इनको केसन की तरफ से हमारी पूरी टीम की तरफ से जनाब बहुत बहुत मुबारक हो माशाल्लाह, और ये कारियाँ बन गई हैं, बहुत अजर वाला काम इन्होंने किया है, और आगे से और लोगों को इनकी वजह से फ़ायदा होगा। तो ऐसे काम जो है हर अल्पाक हर किसी को तौफीक दे। ख़ानदान के अंदर एक ऐसा बच्चा ज़रूर होना चाहिए, और मैं कहता हूँ कि इनके वालदैन खुश नसीब हैं कि उनको दुरे अदन जैसी औलाद अल्लाह ताला ने अता की है। मोहम्मद अजहर कहते हैं कि वेट कम पेट कम कितने की है? तो वेट कम पेट कम जो है छोटे वाली जो है वो मिलेगी आपको 400 रुपए की, और जो बड़े वाली है वो आपको मिलेगी जनाब 700 रुपए की। सलाम भाई, कैसे हो, क्या हाल है भाई? मेरी बड़ी सिस्टर के चेहरे पर छाइयां हैं, वो क्या लगाए? और आप वहाँ डी खान में मौसम कैसा है? यहाँ पहाड़पुर में तो बड़ा प्यारा है, और शो भी मौसम की तरह प्यारा है। सब सुनने वालों को सलाम कह रहे हैं, और बहुत शुक्रिया जनाब। रोनी है हमारे साथ, रोनी पहाड़पुर से, और राजा गफूर हमें ज्वाइन कर चुके हैं जनाब, और राजा गफूर पंचग्रही में होते हैं। भाई पहाड़पुर में आवाज़ नहीं आ रही। अच्छा, वो थोड़ी देर के लिए कभी कभी कट जाती है। तो आपकी बहन को छाइयाँ हैं, तो सबसे पहली बात तो ये है कि सबसे पहली जो चीज़ आप खरीदेंगे ना, जिस भी बहन को छाइयाँ हैं, वो सबसे पहले केसन का ब्यूटी स्प्रे खरीदे, सबसे पहली चीज़। क्यों कि जनाब जब आप क्रीमें इस्तेमाल करते हैं लेकिन उसके बाद स्किन टोनर का इस्तेमाल नहीं करते, या दिन के वक्त सनब्लॉक टाइप यूज़ नहीं करते जैसे कि केसन के ब्यूटी स्प्रे है, तो आपकी छाइयाँ फिर से वापस आने लगती हैं। तो हम आपको पहले चीज़ ये बताएंगे कि क्रीम बाद में इस्तेमाल करें, पहले ब्यूटी स्प्रे खरीदें। ठीक है जनाब, क्रीम का इस्तेमाल करेंगे लेकिन उसके साथ दिन के वक्त ब्यूटी स्प्रे को दिन में 2-3 दफ़ा लगाएंगे, ताकि दिन को आपको सूर्य की छाया नुकसान ना पहुँचा पाएँ। उसके बाद आपकी चॉइस है कि आप हमारी ग्लूटावाइट केसन की खरीदें या केसन की ज़ाफ़रानी क्रीम। ज़ाफ़रानी साबुन भी है, ज़ाफ़रानी क्रीम भी है, तो आप इन दोनों में से कोई एक खरीद कर जो है अपने चेहरे को प्यारा बना सकती हैं, छाइयों से पाक साफ बना सकती हैं। अमीर हुसैन जनाब हमारे साथ मौजूद हैं कोट दौलत से। अच्छा जी, केरे होने मनसब यारी आंदे, तू यार दा मतलब समझाया कर, कोई यार तू सरफा नहीं रखना, अबदार द मतलब समझाया कर, हर ख्वाहिश दी कुर्बान दे, इसार द मतलब समझाया कर, दे लकब अमीर ज़बीउल्लाह, जानसार द मतलब समझाया कर। जी जनाब बहुत आला, बहुत ज़बरदस्त, अमीर हुसैन कोट वाली दाद से हमारे साथ मौजूद है। मोहम्मद हमजा खेमटा हमें ज्वाइन कर रहे हैं मूसा वाली पीपला से जनाब, इनका बेहद शुक्रिया। और उसके बाद कौन आ चुका है जी हमारे साथ? अस्सलाम वालेकुम केटीए, अनीसा टांग से हूँ और मेरी दोस्त के लिए, मेरी दोस्त खुदा खुदा से कुछ फरियाद बाकी है, हमें उनसे कहना कुछ बात बाकी है, मौत आएगी तो कहना रुक जा, अभी अपने दोस्त से मुलाकात बाकी है। अनीसा टांग से हमें सुन रही हैं, उर्दू वाली मानूर इनकी हैं दोस्त, जिन्होंने इनको मजबूर किया है कि केसन का प्रोग्राम सुना करो भाई टांग में, ना सिर्फ सुना करो बल्कि केसन के प्रोडक्ट भी खरीदा करो। तो अनीसा, आप मिल्की सोप इस्तेमाल करते हैं, अभी मैं आपकी चैट देख रहा था, जफरानी सोप को भी एक दफा ट्राई कीजिएगा, बहुत मजा आएगा। स्पेशली जो गर्मियों के दिन है ना, ये गर्मियों वाले जो दिन है, इन दिनों के अंदर भाई हर फीमेल हर मेल अपने घर के अंदर ये अमीरों वाला साबन जरूर घर पे रखे, ठीक है जनाब, केसर जाफरानी साबन, क्योंकि ये आपकी स्किन को ठंडक पहुंचाता है नेचुरल अज़ा के साथ। अस्सलाम वालेकुम जर जी, हाजिरी लगा दें, पहाड़पुर में आवाज बिल्कुल क्लियर आ रही है, ठीक है जनाब, और बिल्कुल क्लियर आ रही। आज शो नहीं सुन सकी, शुरू से बुखार है सर जी। हाजमा कंट्रोल सीरम की क्या कीमत है? इरम शहजादी पाड़पुर से 180 रुपए कीमत है, लेकिन उसकी कीमत अभी हम कम कर रहे हैं, जैसे नया स्टॉक पहुंचेगा तो फिर हम आपको बताएंगे कि आप लोगों के लिए हमने हाजमा कंट्रोल सिरप को कितना मजीद आप लोगों के लिए सस्ता कर दिया है। हाजमा कंट्रोल सिरप, आगे ईद आ रही है और ईद में बहुत सारे लोग जो है बहुत सारा गोश्त खा लेते हैं, ठीक है जनाब, वो फिर उसके बाद बदहजमी हो जाती है, फिर उसके बाद पेट खराब हो जाता है, फिर उसके बाद पेट में दर्द हो जाता है, फिर उसके बाद जो है खट्टी डिकारें आती हैं। तो भाई इस ईद के ऊपर आपने जो ईद की शॉपिंग करनी है उसमें हाजमा कंट्रोल सिरप जरूर होना चाहिए, ठीक है जनाब, बहुत ही अमेजिंग हमारा ये फार्मूला है। हर एक प्रोडक्ट केसन की शानदार है क्योंकि कुदरत के खजानों से बनी हुई है और कुदरत के खजाने नेमतें जो है वो बेशबहा है, उनके फायदे बेशबहा है। माशाल्लाह माशाल्लाह, अरूबा आपको बहुत बहुत मुबारक हो, अल्लाह आपको हमेशा खुश रखे। और उर्दू वाली महानूर है हमारे साथ, सलाम जो है उनको मुबारक दे रही हूँ, कहती हैं अस्सलाम वालेकुम केटीए, कैसे हो? उर्दू वाली महानूर हूँ, शो बहुत अच्छा है और केसन के हर प्रोडक्ट का अपना ही मजा है, केसन कमाल है। और केटीए ये रुतबा कब से गायब है शो से? और अनीसा को अरूबा को जो है वो सलाम पहुंचा रहे हैं जी। हमारे साथ एक कॉलर आ चुके हैं पहाड़पुर से, और ये हैं जनाब एमबी साहब फ्रॉम पहाड़पुर जी, वालेकुम अस्सलाम वालेकुम।
4: वालेकुम सलाम सर जी, क्या हाल है?
0: सर जी क्या हाल है, तुसा सुनो ठीक ठाक?
4: अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह, बिल्कुल हाल अच्छा है साहब, मौसम एंजॉय कर रहे हैं, प्रोग्राम को जबरदस्त एंजॉय कर रहे हैं।
0: अच्छा जी,
4: ये विद फैमिली प्रोग्राम सुन रहे हैं सर, मैं तो फेसबुक पे मतलब थोड़े अपने वो
0: मोहब्बत करने साबण की गल करें, जफरानी साबण केसन दा,
4: ओ बाकी जफरानी दे क्या बात है सब, मैं तो सब केसन दे जितने सो किन्ना सारा जितनी भी तारीफ करना सब कम है, लेकिन ये जो मिल्की सोप है जफरानी सोप है ना, ये है बिल्कुल नंबर वन, ए वन है,
0: इन्हें बस अंधारा है बिल्कुल, हैं जी
4: ये ऐसा आप जोड़ी बने पे ऐसे मिल्की सोप से जफरानी सोप भी जोड़ी, जिन्हें दूसरा जोड़ी बनाए देवे ना सर, आप ये साबन जोड़ी सब बने
0: जोड़ी सारी पकड़ी बदे वे मिल्की सोप ते जफरानी साबन है सही
4: जी जी जी जी
0: जफरानी का अपना मजा है ते मिल्की का अपना मजा है सही अगर नौ डा करूं तो तुसा क्या सो नौ है ना नौ नंबर कहने ते दा नंबर कह
4: मैं तो दा हां गुडा करो सर
0: रोला लपो वे
4: जी जी
0: ओ आदन से सही के भाई औलाद चार त्रै चार बाल होवे ना ते ही बाल बहुत प्यारा होंदे बाजू का ना तो ओ जेले वालिद या वालदा मिठाई तकसीम करने पे होवे ना तो ओ ही कुदू दाने जरूर मिल जे होंदे ठीक है सर गुंजाइश को
4: हल्दी जफरान के मतलब
0: سردی خارش ختم یقین کرو خشکی ختم وال جڑا کول زیادہ پہلا صابن ہے ریکمینڈ کرنے پے بھی اندے نال دھاوو رج کے دھاوو بھائی ہاں جی
4: ماشاءاللہ
0: واتے نے رزلٹ بھی دیکھو سی
4: آدمی فریش چیمن سر زفران صاحب نا تے ایں لگ دے تو اسیں زفران دے باغ جانی پھر دا
0: ہاں جی امیر امیر بندہ لگدا نا تھوڑی دیر بعد
4: لگدے بالکل جی ہاں ماشاءاللہ ماشاءاللہ جی سارے سوالوں کو سلام سر جی
0: ٹھیک ہے سر
4: بڑی دار دے لوگ اتنے ہیں جڑے دے لوگ ہیں بڑی محبت نال پرام سن دے پین
0: ٹھیک ہے
4: فتح اللہ کو تے جڑے سارے بیٹھے دوست سارا کو سلام
0: تا کہ سارے کو سلام ہو گئے جی بہت شکریہ جناب بہت شکریہ اور ایم بی صاحب کی جو فیملی ہے اور ایم بی صاحب ہے ماشاءاللہ جو ہے کیسن کو کتنا پسند کرتے ہیں یہ آپ سوچ نہیں سکتے کیونکہ یہ جب بھی آتے ہیں شاپر بھر بھر کے لے کے جا رہے ہوتے ہیں کیسن کے ٹھیک ہے جناب اور ہر چیز کیسن کی اور ایسے ہزاروں روپے بھائی کوئی کسی کمپنی کے اوپر نہیں لگاتا ہے ٹھیک ہے جناب اور وہ بھی ایک دو دفعہ تو شاید لگا لے کوئی چلو بھی خلیل بھائی کی محبت میں لیکن اگر کوئی ایک دو سال سے آپ کی چیزیں خرید رہا ہے نا پھر بندے کا سینہ چوڑا ہوتا ہے بھائی ہماری پروڈکٹ سے یہ لوگ مطمئن ہیں ہماری پروڈکٹس یہ جتنا پے کر رہے ہیں نا ان سے زیادہ ان کو فائدہ مل رہا ہے یا اتنا فائدہ ان کو ضرور مل رہا ہے جتنا یہ ہمیں پے کر رہے ہیں ٹھیک ہے جناب تو سیٹسفیکشن جو ہوتی ہے میں کہتا ہوں وہ لوگ ایسیٹ ہیں میری کمپنی کے جو دو دو سال سے تین تین سال سے چار چار سال سے جیسے اروبا ہیں جیسے مہانور آپ کے سامنے ہیں جیسے سہانا آپ ہی ہیں جیسے یہ ڈیرا کی میں بات کر رہا ہوں کیونکہ ہماری کمپنی تو ڈیرا پہاڑ پور سے اسٹارٹ ہوئی تو جیسے سہانا آپ ہی ہیں جیسے سونیا آپی ہیں ٹھیک ہے جناب یہ بڑے بہت سارے ان لسنرز میں سے ڈیرا کے ابھی غائب ہیں ورنہ وہ جو کہانیاں ہیں آپ سنتے تو حیران ہو جاتے کہ ابھی وہ بہت ساری بہت بڑی کھیپ جو ہے نا 91 سے غائب ہے لسنرز کی ٹھیک ہے جناب بہت بڑا ایک گروپ اور بہت بڑی لسنرشپ جو 91 کی پہلے ہوتی تھی آپ حیران رہ جاتے ان لوگوں کو فیڈ بیک جو ابھی بھی ہمارے ساتھ جڑے ہوئے ہیں ان کے اندر پرنسز انمول جیسے ایک بہت بڑا نام ہے آیت جیسے کہ بہت بڑا نام ہے ٹھیک ہے جناب پرنسز انمول ہو گئی آیت ہو گئی میڈم رخسار ہیں بہت عرصے سے پچھلے چار سال سے ہماری کمپنی کی یوزر ہیں اور ریسنٹلی رخسار ہمارے پاس آئی ہوئی تھی شاپ پر تو ان کی امی جو ہے وہ کسی اور کمپنی کی کریم استعمال کر رہی تھی تو کہتے ہیں کہ ایک رات میں کریم لگا کے سوئی ہوئی تھی تو میری امی نے جب کمرے میں آئی تو انہوں نے خوشبو دیکھی تو انہوں نے کہا کہ یہ کیا لگایا ہوا ہے تو میں نے کہا یہ کریم کہتے ہیں اتنی پیاری خوشبو یہ مجھے لا دو تو کہتے ہیں انہوں نے جب لایا تو وہ اس کریم کو انہوں نے چھوڑ دیا جو پہلے استعمال کر رہی تھی صرف خوشبو کی وجہ سے وہ کہتے ہیں کہ خوشبو ہی کریم کی سب کچھ ہوتا ہے اور خوشبو جب اچھی ہے تو وہ ساری کی ساری کریم اچھی ہوگی تو کہتے ہیں اس نے وہ اتنی پرانی کمپنی ہے ٹھیک ہے جناب پشتو سپیکنگ اس کا ارجے ہے کہتے ہیں اس کو چھوڑ کر آپ کی جو ہے کریم لگانے کے اوپر آگے کہ اس کی فریگرنس اتنی ہے میں ان لوگوں کی بات کر رہا ہوں جو پچھلے چار سالوں سے بھی ہمارے پروڈکٹس کو خرید رہے ہیں پچھلے چار سالوں سے اور ابھی تک ہے اور یہ ثبوت ہوتا ہے کسی بھی کمپنی کے ریزلٹس کا کہ اتنے لمبے عرصے کے لوگ جو ہے ان آپ کے ساتھ موجود ہیں اور یہ اعتماد ہے ہماری کمپنی کے اوپر لوگوں کا جو اتنے سال گزرنے کے باوجود بھی وہ کمپنی تبدیل کرنے کا نہیں سوچ رہے ٹھیک ہے جناب ٹانگ کے اندر ہماری پروڈکٹ ہر جگہ پہنچ گئی ہے ماشاءاللہ جیسے کہ رمضان مارکیٹ جسے صدام پلازا کہا جاتا ہے وہاں پر منصور جنرل سٹور ہے جناب وہاں پر جائیں گے آپ کو وہاں پر ہم ایک آفر دے رہے ہیں اور آج سے یہ آفر ڈیرا والوں کے لیے بھی ہے پہاڑ پور والوں کے لیے کوئی ہم طریقہ بناتے ہیں ہاں جی اچھا چلو رکتے ہیں ٹھیک ہے جی مجھے اشارہ کیا کہ رک جائیں اتنی جلدی نہ کریں چلو ٹھیک ہے جی میں نہیں کرتا ہوں چلو رہنے دیں ٹانک والوں کے لیے ابھی یہ آفر موجود ہے بھائی کہ آپ لوگ 1000 کی خریداری کریں گے تو آپ کو زعفرانی کریم جو ہے بالکل فری ملے گی زعفرانی کریم 320 روپے کی ہے جناب ہم آپ کو فری دے رہے ہیں 1000 کی پروڈکٹس خریدنے کے اوپر جب 1000 کی خریدیں گے تو 320 روپے کی کریم لیکن یہ صرف ایک دکان کے اوپر ہے اور وہ منصور جنرل سٹور صدام پلازا اس کے علاوہ بلال مارکیٹ میں نسیم کاسمیٹک سٹور جنرل سٹور ہے تو آپ وہاں پر بھی سارے کیسن کے پروڈکٹ حاصل کر سکتے ہیں اس کے علاوہ عبداللہ جنرل سٹور سٹی جنرل سٹور فیصل گفٹ سینٹر یا اس کے علاوہ جتنے بھی چھوٹی بڑی دکانیں ہیں بھی ٹانگ کے اندر وہاں سے پروڈکٹ حاصل کر سکتے ہیں ٹھیک ہے جناب ڈیرہ اسماعیل خان میں امان ہر سیرا فاروق ہر سیرا چگلہ کے ساتھ دو دکانیں امان فاروق گلف سینٹر کے سامنے رومان کاسمیٹک فیملی شاپنگ سینٹر میاں کمرشل مارکیٹ کے اندر ٹھیک ہے جناب اس کے علاوہ چائنا کاسمیٹک آپ ان کے پاس جا سکتے ہیں امان وکاس ہر سیرا یہ بھی کمرشل مارکیٹ کے اندر اس کے علاوہ گومل مارکیٹ بھری پڑی ہے فرید الفرید کاسمیٹک شیش محل مکہ کاسمیٹک گلزار والی مسجد کے ساتھ وکی کاسمیٹک زوبی کاسمیٹک سب کے پاس ٹھیک ہے جناب اینڈ گلشن کیش اینڈ کیری اے ون کاسمیٹک یوسف چوک کے اوپر زاہد شاپنگ سینٹر ٹھیک ہے جناب. اور اسی کے ساتھ ہے بالکل مزار والی گلی میں عمر جنس, تو یہ ڈیرہ اسماعیل خان کے اندر. پہاڑ پور کی اگر بات کرتے ہیں تو دوہتر اڈے کے اوپر نعیم کنڈی, شیر والی کنڈی جنرل اسٹور, رنگ پور اڈا کے اوپر حیدر میڈیکل اسٹور, نیازی میڈیکل اسٹور, رنگ پور اڈا کے اوپر ہی حسیب جنرل اسٹور, ساتھ میں جمیل نیازی اینڈ فرینڈز اینڈ فیملی بازار کے اندر نوید جنرل اسٹور, اس کے علاوہ جو ہے ذیشان جنرل اسٹور اینڈ تاج محل. ٹھیک ہے جناب, یہاں پر آپ ان سے بھی پروڈکٹ حاصل کر سکتے ہیں. یہ جو دکانیں ہیں یہاں سے آپ حاصل کر سکتے ہیں. ہمارا نمبر نوٹ کیجیے گا جس کے اوپر آپ اپنے علاقے میں اگر اویلیبلٹی چاہتے ہیں, یا کچھ خواتین ہوتی ہیں جو پروگرام ہمارا سن رہی ہوتی ہیں گھروں کے اندر بیچنا چاہتی ہیں تو وہ ہم سے رابطہ کر سکتے ہیں 03449363366, 03444936366. اس نمبر پر آپ رابطہ کر کے ہم سے بات چیت کر سکتے ہیں. السلام علیکم, اور کون ہے ہمارے ساتھ؟ سونیا امان, دریا دن کو مبارک ہو کاریا بننے پر, سب کو سلام. جی جناب, یہ سلام جو ہے ہماری طرف سے مبارک ہو گئی. ساتھ میں جو ہے کیا نام ہے ان کا, سونیا امان, آپ کی طرف سے بھی. وقار مغل آ چکے ہیں جناب, سلام کہہ رہے ہیں. سو وعلیکم السلام. اور اچھا جی, کہتے ہیں کہ آج ہم نے ویٹ کم پیٹ کم جو ہے پروڈکٹ لے لیا. ویٹ کم پیٹ کم, بہت ہی پیارا نام, آپ کو سنتے ہی پتہ چلتا ہوگا کہ یہ کیا چیز ہے. تو بھائی یہ وزن کم کرنے والی چیز ہے. اگر آپ کا وزن چربی کی وجہ سے, ایکسٹرا چربی کی وجہ سے بہت زیادہ ہو گیا ہے, کولوں کے اوپر, بازوؤں کے اوپر, گردن کے آس پاس یہ آپ کو موٹاپا محسوس ہو رہا ہے, تو بھائی ہماری یہ ویٹ کم پیٹ کم جو کہ 100% جڑی بوٹیوں سے بنی ہوئی پروڈکٹ ہے, یہ بیسیکلی پھکی ہے, جس کو ایک چمچ آپ نے صبح ناشتے سے پہلے لینا ہے, اس کے آدھے گھنٹے بعد یا 15 منٹ بعد آپ ناشتہ شروع کر سکتے ہیں. کسی کا میسج بھی آیا ہوتا, ارم شہزادی کا میسج آیا ہوتا, ہاں جی, کہ بھائی کس طرح کھائیں ویٹ کم پیٹ کم کو. تو ویٹ کم پیٹ کم کا جو طریقہ کار ہے اس کا ایک چمچ, ٹھیک ہے جناب. اچھا, اس میں مقدار کا خیال آپ رکھیں گے, ٹھیک ہے جناب, چھوٹی چمچ لیں گے, بڑی چمچ نہیں. ایک تو چاول والا چمچ ہوتا ہے نا, بڑا چمچ بھر کے کھاتے ہیں, وہ اتنا نہیں لینا آپ نے, ٹھیک ہے جناب. ایک چھوٹی چمچ ہوتی ہے جو کہ چائے دانی میں پڑی ہوتی ہے, اس سائز کی, تقریباً 1 سے 1.5 گرام, تقریباً 1 سے 1.5 گرام جب آپ کھائیں گے تو وہ آپ کے لیے سفیشینٹ ہوگی. دیکھیں چھوٹی چمچ, آپ بڑی چمچ لے رہے ہیں تو آدھا چمچ لے لیں, ٹھیک ہے جناب. خالی منہ کے اندر ڈال کر اوپر آپ نے پانی ڈالنا ہے, ٹھیک ہے جناب, ایزیلی آپ اس کو انٹیک کر سکتے ہیں, ٹھیک ہے. اور اس کے بعد رات کو کھانے کے بعد بھی اسی طریقے سے ہے, کھانے کے آدھے گھنٹے بعد آپ ایک چمچ ویٹ کم پیٹ کم کی کھائیں گے تو انشاءاللہ جو ہے آپ 15 دن کے اندر فرق محسوس کریں گے. آپ کو آپ کے کپڑے جو ہے وہ بالکل جی کھلے ہوتے ہوئے نظر آئیں گے, بالکل. ایک ہمارے ساتھ ایک دوست آتے رہتے ہیں, انور لغاری ان کا نام ہے, اور وہ کہتے ہیں یار میں نے جب آپ کی اس پروڈکٹ کے بارے میں سنا تو میں لے کے گیا, اور جیسے میں نے اس کو استعمال کی تو 15 دن بعد مجھے وہ تمام شرٹیں آنا شروع ہو گئی جو مجھ سے فارغ ہو چکی تھی. یعنی کہ میں اتنے برانڈیڈ قسم کی شرٹیں پہنتا ہوں, 5,000, 4,000, 8,000 کی ایک شرٹ, تو یقین کیجئے جب میں نے ان کو پہننا شروع کیا تو وہ بالکل میری جو توند نکلی ہوئی تھی نا, ان کا زیادہ پیٹ کا مسئلہ ہے, جسم کا مسئلہ نہیں تھا, تو وہ اندر چلا گیا. تو کہتے ہیں یقین کر میرا اتنا بڑا خرچہ آپ کی اس ویٹ کم پیٹ کم نے بچا لیا ہے کہ بھائی میری وہ ساری کی ساری شرٹیں جو ہے مجھے آنا شروع ہو گئی ہیں. تو بھائی ایسے ہی اگر آپ کے ساتھ بھی کوئی مسئلہ ہے, پیٹ نکلا ہوا ہے, یا بہت سارے لوگ جیسے کہ ڈیرہ اسماعیل خان میں مجھے بہت سارے لوگ سن رہے ہوں گے جو آفیسز میں جاتے ہیں, جو میڈیکل کی فیلڈ سے ریلیٹڈ ہیں, یعنی کہ جو روزانہ پینٹ شرٹ پہننا جن کے لیے ضروری ہوتا ہے, بعضوں کا جو ہے بینکنگ کے اندر بھی ایسا ہی ہوتا ہے, اسکول کالجز کے اندر بھی ایسا ہوتا ہے, اور شلوار قمیض میں تو اتنا پیٹ نکلا ہوا نظر نہیں آتا, لیکن جب آپ پینٹ شرٹ پہن لیں تو اس میں بندہ بہت برا لگتا ہے, بہت ہی برا لگتا ہے. یقین کیجیے جب تک پیٹ آپ کا اندر نہ ہو, پینٹ شرٹ مت پہنا کریں, لوگ ہنس رہے ہوتے ہیں. تو اگر آپ کے سین کے ساتھ بھی ایسا ہی سین ہے, اور اگر آپ کا بھی پیٹ نکلا ہوتا ہے, تو بھائی کیسن کی ویٹ کم پیٹ کم, اور اس کے ساتھ اگر ڈائٹ تھوڑی سی کنٹرول کریں گے تو بہت جلدی افیکٹ آئے گا آپ کو, ٹھیک ہے جناب, بہت جلدی آپ کو ریزلٹ ملے گا. اگر آپ تھوڑی بہت ہلکی پھلکی ساتھ میں ایکسرسائز شروع کر لیں, ٹھیک ہے جناب, یا آپ تھوڑی سی اپنی خوراک کو کم کر لیں, 2.5 روٹی کو 2 کر لیں, 2 کو 1.5 کر لیں, ٹھیک ہے جناب, 3 کو 2.5 کر لیں, تو اگر تھوڑا بہت اگر آپ اس مارجن کو کم کریں گے اور تھوڑا سا مرغن چیزوں کا استعمال کم کریں گے, پیزے کو چھوڑ دیں کچھ عرصے کے لیے, برگر کو چھوڑ دیں, برگر سب سے زیادہ آپ کے جسم کے اوپر چربی لے کے آتا ہے, پیزا سب سے زیادہ آپ کے جسم کے اوپر چربی لے کر آتا ہے, تو ان چیزوں سے تھوڑا سا اوائڈ کریں, اور ساتھ میں ویٹ کم پیٹ کم کو کھائیں. پہلی بات تو یہ ہے کہ جیسے ویٹ کم پیٹ کم آپ کھائیں گے, آپ کی بھوک کنٹرول ہو جائے گی, ٹھیک ہے جناب, آپ ہر وقت نہیں کھائیں گے, ठीक है ना, आपकी भूख बहुत हद तक कंट्रोल हो जाएगी। बैलेंसिंग, मैं आपको उस दिन भी बता रहा था, एक फीमेल हमारे पास है, वो कहती है कि 4 दिन से ये मेरे पास खत्म थी और मैं, मेरा पेट नहीं भर रहा था किसी चीज से, मैं हर चीज खाती जाती, हर चीज हर वक्त मुंह चल रहा होता था। मैंने कहा जाओ जल्दी से ये वेट कम पेट कम लेकर आ जाओ, नहीं तो फिर ये 5-6 दिन के अंदर मैं तो वैसे ही वेट गेन कर लूंगी जो मैंने इसे काम किया है। जी एक कॉलर है हमारे साथ, उनको मौका दे रहे हैं। अस्सलाम वालेकुम।
5: वालेकुम अंकल, असद अर्ज कर रहा हूँ, सिर्फ हाजिरी लगाने के लिए टेलीफोन किया मैंने, हाजिरी लगा दी।
0: जी बहुत शुक्रिया, बहुत शुक्रिया अंकल असद, आप आए हमारे प्रोग्राम में और
5: अपना वो करें, तारीफ करें दवाइयों।
0: जी जी बहुत शुक्रिया, बहुत शुक्रिया जी, हमारे साथ हाजिरी लगाई अंकल असद, ये हमारे प्रोडक्ट यूज कर रहे हैं, एनडी है, बस अब क्या इंट्रोड्यूस करवाना है। तो आज जो हमने बात की, और अच्छा बहुत बहुत शुक्रिया, थैंक यू उस्ताद जी, पहले तो उन्होंने मेरा शुक्रिया अदा किया है। और चलो जी, अरूबा के बहुत सारे गिफ्ट हमारे जिम्मे हो गए हैं, चलो ये कारिया बनने के ऊपर भी मैं एक गिफ्ट अनाउंस कर रहा हूँ आप लोग, आपके लिए स्पेशल, ठीक है। तो अभी आप जब आएंगे, आपकी अम्मी या आपकी खाला आएंगी, तो उसको निशा एक कार्टन बना कर देंगे कि आपकी शील्ड भी हमारे पास है, बेस्ट रेगुलर लिसनर की शील्ड भी आपको भेजनी है, गिफ्ट भी आपके साथ भेजेंगे। और ये कारिया बनने के ऊपर मुबारक की, खाली मुबारक की केसन वाले नहीं देते, ठीक है, साथ में गिफ्ट भी भेजते हैं। एंड सवाल का जवाब सोचिएगा आज, यानी कि मुझे फिर आप टेंशन में डाल रही हैं आज, ठीक है, चलो ठीक है जी, सोच के मैं आपको बताऊंगा जरूर। सो जनाब, ये हमारा आज का प्रोग्राम आप सुन रहे होंगे, खामोश खामोश आज हमारा प्रोग्राम थोड़ा सा, क्योंकि आज थोड़ा सा टेक्निकल प्रॉब्लम है, आज मैं लाइव आने वाला नहीं था, लेकिन मैंने कहा चलो जी चले जाते हैं। सो केसन के भाई बहुत सारे प्रोडक्ट हैं, लेकिन हमारे साबुनों के अंदर ना कुछ है, ऐसा कुछ है कि आप बार बार लेने के ऊपर मजबूर हो जाएंगे, ठीक है जनाब। स्पेशली मैं टांक वालों से मुखातिब हूँ भाई, एक दफ़ा ज़रूर आजमाइए। आपने बहुत सारी कंपनियों के फेस वाशेस खरीदे होंगे, इस दफा फेस वाश ना खरीदें, केसन का ज़ाफ़रानी साबुन खरीद लें, ठीक है, 250 रुपए का आपको मिलेगा। एक दफा ट्राई कर लें भाई हमारे साबुन को, मिल्की सोप को ट्राई करना चाहें, राइस को करना चाहें, ठीक है जनाब। स्पेशली ज़ाफ़रानी की मैं बात कर रहा हूँ, क्योंकि इस वक्त ज़ाफ़रानी टॉप के ऊपर है केसन की प्रोडक्ट, और सबसे आगे निकल चुका है अल्हम्दुलिल्लाह, क्योंकि इसके रिजल्ट इतने जबरदस्त और विजिबल है लोगों को, इसके रिजल्ट जैसे पहले पहले कॉलर थे ना शिजान भाई, और वो कह रहे थे कि भाई इंतजार नहीं करना पड़ता ज़ाफ़रानी साबुन को इस्तेमाल करने के बाद, आप इस्तेमाल करें, आईने के सामने जाएं, चेहरे को। अच्छा बहुत सारे लोगों को हमने फ्री भी दिया है ना टांक में, बहुत सारे लोगों को वो जो हमने गिफ्ट रखा हुआ था, तो भाई आप के तो मजे हैं, आप लोगों को इतनी प्यारी चीज हमने फ्री में दी हुई है, तो जाएं उठाएं, चेहरा धोएं, तौलिए से खुश करें और आईने के सामने जाएं, पूछें आईने से ये 2 मिनट के अंदर इसने क्या कमाल दिखाया, वो कमाल सॉफ्टनेस की सूरत में, हमवारी की सूरत में, चमक की सूरत में, रिलैक्सेशन की सूरत में आपको आपके चेहरे के ऊपर महसूस होगा, और आपको पता चलेगा कि वाकई ये प्रोडक्ट अपने अंदर ओरिजिनल ज़ाफ़रान रखता है, संदल रखता है, और इसके अंदर हल्दी है जो कमाल करती है, और विद इन मिनट्स आपको बताती है। 250 रुपए का साबुन है, 70 ग्राम का है, आपको पता होना चाहिए, ठीक है जनाब, साइज में छोटा है लेकिन है बहुत कमाल का। खरीदिए, इस्तेमाल कीजिए, और फिर हमारे साथ शो में आके हमें बताइए क्या है वाकई ये कितना लाजवाब साबुन है। और जब भी इस्तेमाल करें, कोशिश करें 1 मिनट तक इसकी झाग को अपने चेहरे के ऊपर या अपने बालों के ऊपर रहने दें, ठीक है जनाब, 1 मिनट के बाद आपने चेहरा धोना। ये था हमारा आज का टी टाइम, उम्मीद है आपको पसंद आया होगा, कल आपसे मुलाकात होगी ठीक के 4 बजे, कल तक के लिए इजाजत, अल्लाह ने के बाद।